0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। लुम्बिनी प्रदेशमा पाँच मन्त्री नियुक्त गरिएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्री समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारी समेत तोकिएको छ।
2: कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो। समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन सोच कार्यान्वयन गर्न भौतिक सुविधा सम्मानजनक रोजगारी आर्थिक वृद्धिमा केन्द्रित गराउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
1: अध्ययन विधामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन विधाको दुरूपयोग गरी विश्वविद्यालयलाई हानि पुर्याएको बारे सरकारले चासो लिएपछि लामो समयदेखि विदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। विश्वविद्यालयका अनुसार हालसम्म 41 प्राध्यापकले रकम फिर्ता गरेका छन्। यसबाट 10,46,56,804 रकम विश्वविद्यालयको पेन्सन कोषमा दाखिला भएको छ।
2: मुलुकमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ़दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार 44.63% जमीनमा सिंचाई सुविधा विस्तार भएको छ। करिब 56% खेतीयोग्य जमीनमा सिंचाई सुविधा पुग्न सकेको छैन। सिंचाई सुविधा नभएका ठाउँमा आकाशीय पानीको भर पर्नुपर्ने अवस्था छ।
1: नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गका लागि जापान सरकारसँग थप ऋण सम्झौता गरिएको छ। जापानको 16 रूपियाँ सहुलियत ऋणमा यसको निर्माण थालिएको थियो। उक्त रकम अपुग भएपछि 5.5 रूपियाँ थप ऋणको सम्झौता गरिएको हो। अतिरिक्त सहायता सम्बन्धी नोट आदान प्रदानमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत मायुरा तोरूले बुधबार हस्ताक्षर गर्नुभएको छ।
2: डिजिटल प्रविधिको बढ़दो प्रयोगसँगै साइबर अपराध र अनलाइन दुरूपयोगका घटना बढ़न थालेको भन्दै बुढबलमा डिजिटल साक्षरता सम्बन्धी कार्यक्रम गरिएको छ। खास गरी युवालाई साइबर सुरक्षा र डिजिटल साक्षरता बारे सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको प्रदेश युवा परिषद समितिले जनाएको छ। समितिको आयोजनामा बुढबलमा आयोजित साइबर सेक्युरिटी तथा डिजिटल साक्षरता कार्यक्रममा सामाजिक सञ्जालको सुरक्षित प्रयोग, अनलाइन ठगीबाट बच्ने उपाय, व्यक्तिगत डाटाको सुरक्षा तथा जिम्मेवारी, डिजिटल व्यवहार बारे जानकारी गराइएको थियो।
1: अब शेयर बजार बुधबार निफ्टे परिसूचक 2.66 अंकले बढ़ेर 2780.25 बिन्दुमा बन्द भएको छ। यस दिन 2779.15 बिन्दुसम्म पुगेको बजार 2768.82 बिन्दुमा झरेको थियो। बुधबार 5.73 करोड़ रूपियाँ भन्दा बढ़ीको 1,53,00,000 भन्दा बढ़ी किता धितोपत्र कारोबार भएको छ।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको 7 महिना च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब केही विदेशका खबर। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनाव बीच बुधबार कुवैत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवैतले जनाएको छ।
2: अब खेल र खेलाड़ीका खबर। नेपाल 7 महिला च्याम्पियनशीपको सेमी फाइनलमा बंगलादेशसँग पराजित भएको छ। भारतको गोवा स्थित जवाहरलाल नेहरू स्टेडियममा बुधबार भएको खेलमा शुरूआती अग्रता जोगाउन नसक्दा नेपाल पराजित भएको हो। पहिलो हाफमा 1-1 गोलको बराबरी भएको खेलको दोस्रो हाफमा नेपालले थप गोल खाएको हो। नेपालका लागि खेलको 22 मिनटमा गीता राणाले गोल गर्दै शुरूआती अग्रता दिलाउनु भएको थियो। बंगलादेशका लागि ऋतु पूर्ण चकमा र मिलाम सुगारो रिकाले गोल गरेपछि नेपाल 2-1 पराजित भएको हो। यो जितसँगै बंगलादेश फाइनल पुगेको छ। यसअघि नेपालले समूह एको पहिलो खेलमा भूटानलाई 1-0 र दोस्रो खेलमा श्रीलंकालाई 2-0 गोलले हराएर सेमी फाइनलमा स्थान बनाएको थियो।
1: अब विचार विश्लेषणको पालो। प्राध्यापक डाक्टर शान्तिकृष्ण अधिकारीले हिमालय टाइम्समा लेख्नु भएको बालेनको राज्य र स्वर्णिमको बजेट शीर्षकको विचार रहेको छ। अहिलेका प्रधानमन्त्री चिप्लिएका हुन् कि नियोजित हो भन्ने त समयक्रमले देखाउँदै जाला, तर प्रधानमन्त्रीको गलत भनाईमा पनि राष्ट्रपतिका सबै सांसदले ताली बजाउनु र स्वागत गर्नु उदेक लाग्दो छ। व्यक्ति गलत हुन सक्दछ, तर राजनैतिक दल पूरै गलत हुन हुँदैन। प्रधानमन्त्रीको यस्तो आपत्तिजनक भनाईमा पनि राष्ट्रपतिका तर्फबाट कुनै प्रतिक्रिया नआउनु आश्चर्यजनक छ। प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनै हुन्न भनेर प्रधानमन्त्रीलाई देवत्वकरण गर्ने कार्य घातक हुन्छ। गलत कुरालाई सही साबित गर्न प्रयास गर्दा एउटा झुटो सही झुट बोल्न परे जस्तै हुन्छ। प्रधानमन्त्रीलाई संसदले बनाएको हो र त्यही संसदमा गएर आफ्नो वाणी सच्याउँदा प्रधानमन्त्रीको इज्जत गिर्ने होइन, झन बढ्छ। जंगेले बोलेपछि बोल्यो बोल्यो भन्ने हो भने चाहिँ केही भन्नु छैन।
2: वातावरण संरक्षण साझा दायित्व शीर्षकमा तीर्थराज भट्टराईको विचार नागरिक दैनिकमा छापिएको छ। वातावरण जोगाउनु भनेको मानव अस्तित्व जोगाउनु हो, सम्पूर्ण प्राणीको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नु हो। सरकारले दिगो विकासको नीति बनाउने र प्रत्येक नागरिकले आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक अनुसरण गर्ने हो भने मात्रै आजको चुनौतीलाई सामना गर्न सकिन्छ। अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा यही सन्देशसहित सम्पूर्ण नागरिकमा शुभकामना दिन चाहन्छु। दिगो विकास र वातावरण संरक्षण प्रति सबै तह र तबकाको जागरण, जिम्मेवारी र जवाफदेहिता आवश्यक छ।
1: देश बदल्न प्रतिभा प्रस्फुटन शीर्षकमा निर्मला छेत्रीले लेख्नु भएको विचार छ। यो गोर्खापत्र दैनिकमा छापिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर गेट आज केवल एउटा भौतिक संरचना मात्र होइन, नेपाली समाजको गहिरो मनोदशा, राष्ट्रिय आकांक्षा र सामूहिक पीड़ाको संवेदनशील प्रतीक बनेको छ। शिक्षामा लगानी, अनुसन्धानमा प्रोत्साहन, नवप्रवर्तनको वातावरण, निष्पक्ष नियुक्ति प्रणाली र योग्यतामा आधारित शासन प्रणाली निर्माण गर्न सकिए मात्र नेपालले आफ्ना प्रतिभा जोगाउन सक्छ। युवालाई पासपोर्टमा भिसा होइन, आफ्नै माटोमा भविष्य देखिने वातावरण चाहिएको छ।
2: हस्त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो एन आर्यन 99.1
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: Radio NRN 99.1 समयको ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा चारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल फाइबर ब्याङ्क सबैका लागि ब्याङ्क
5: डिस होम फाइबर नेट

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्ममा हाम्रो patreon.com र नेपाली network.com मार्फत पनि संसारभर एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, कूटनीतिक क्षेत्रका विषयमा छलफल र बहस गर्ने गर्दछौं। सीधा प्रश्नको सीधा जवाब पनि लिने गर्दछौं। नेपाली बहस धेरैभन्दा धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो। विदेशमा छरिएर रहेकादेखि स्वदेशका हरेक नेपालीहरूले बिहान बिहानै रेडियोका माध्यमबाट र विभिन्न माध्यमबाट नेपाली बहस सुन्नुहुन्छ र प्रतिक्रियाहरू पनि जनाउनुहुन्छ। र नेपाली बहसमा हामी आजको दिनमा चर्चा गर्न चाहन्छौं यतिखेर ठूला प्रकरणमा सीआईडीको नजर छ। प्रभावशाली व्यक्ति र समूह अनुसन्धानको दायरामा पर्दैछन्। एकपछि अर्का व्यक्तिहरू अनुसन्धानको दायरामा पर्दैछन् तर जीवी राईलाई भने पक्राउ गर्न सकिएको छैन। अन्य धेरै व्यक्तिहरू बिस्तारै पक्राउ परिरहेका छन्। ससाना कारोबारीहरू ठगहरू पक्राउ पर्दै गर्दाखेरि अरबौंका ठग जीवी राईलाई भने यतिखेर प्रहरीले सीआईडीले पक्राउ गर्न सकिरहेको छैन। जीवी राई कहाँ छन्, कसरी बसेका छन्, कोसँग छन्, कसले लुकाएको छ, यावत विषयमा पनि कुनै किसिमको पनि अहिलेसम्म अत्तोपत्तो लाग्न सकेको छैन। जीवी राईलाई तत्काल पक्राउ गर्नका निम्ति भन्दै जनताबाट दबाव पनि छ, सहकारीका पीड़ितहरूबाट दबाव छ, तर जीवी राई अहिलेसम्म पक्राउ गर्न सकिरहेको एउटा स्थिति छैन। आजको दिनमा हामी चर्चा गर्न चाहन्छौ अब सहकारी ठगीको आरोपमा बुझिएका व्यक्तिहरूको पक्राउ हुनुपर्दछ र खरबौं अरबौं रकम जनताहरूको पसिनाको रकम खाने व्यक्तिहरू अब कानूनको दायरामा आउनुपर्दछ। दुईटै नजिकको सरकारले यस्ता व्यक्तिहरूलाई खोजेर अनुसन्धान गरेर उनीहरूका सम्पत्तिहरू जफत गरेर जनताका आँखालाई ओभानो पार्ने कामतर्फ सक्रिय हुनुपर्दछ। आजको नेपाली भाषा हामी चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता र यतिखेर रवि लामिछानी यदि भारत भ्रमणमा हुनुहुन्छ, उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, संस्थापनको उच्च महत्व पनि छ र उच्च स्तरीय भ्रमणमा सीमा विवादको मुद्दा भने ओझेलमा पर्यो, नेपाल भारत सम्बन्धलाई विकासको नीतिको नयाँ युगतर्फ अघि बढाउनुपर्छ भनेर रवि लामिछानीले भन्दै गर्दाखेरि नेपाल भारतको प्राथमिक साझेदार हो, सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँछौ नरेन्द्र मोदीले भारतीय प्रधानमन्त्रीले बताउनु भएको छ। तर नेपाल र भारतको जुन समस्या छ, समस्याका विषयमा भने त्यति धेरै वान टू वान हुन सकेन, तर सम्मान भने एकदमै राम्रो पाइएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई। अब नेपालका कैयन धेरै सीमाहरू छन्, सीमा समस्याहरू छन्, धेरै अन्य समस्या
1: सभापति सहित हामी भारतमा आएका हौ। एकदमै पछिल्लो 20 वर्षमा तपाईँहरूले भन्ने हो भने 62-63 आन्दोलनपछि गिरिजाप्रसाद कोइराला भारत आउँदाखेरि त्यो किसिमको तत्कालीन प्रधानमन्त्री भारत आउँदाखेरि स्वागत भएको थियो र अहिले जसरी रवि लामिछाने राष्ट्रसंघ पार्टीका सभापतिको यो भ्रमणलाई एकदमै महत्वका साथ दुई देशले हेरेको थियो, दुई देशका जनताले हेरेको थियो, यो भ्रमण एकदमै सफल भयो। प्रधानमन्त्री मोदीसँगको मिटिङमा हामी पनि थियौं, त्यहाँको छलफलमा नेपाल भारतसँग भएका विषयहरूमा त्यसको लिस्ट बनाऊ, त्यसको प्राथमिकताको छुट्याउँ, त्यसको टाइमलाइन पनि दिउ, हामी काम गरौं, हामी काम गर्छौं भनेर प्रधानमन्त्री प्रतिबद्धता जनाउनु भएको।
2: नेता बोहराका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगतै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक रूपमा नयाँ दिल्ली जाने पनि तयारी भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको उहाँले बताउनुभयो। परराष्ट्र मन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ। यसअघि उहाँ मौरिशसमा आयोजित 9 हिन्द महासागर सम्मेलनमा सहभागी हुनुभएको थियो। त्यसक्रममा पनि उहाँले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गर्नुभएको थियो। मौरिशसमा खनाल र जयशंकर बीच बदलिएको परिवेशमा नेपाल भारत सम्बन्धलाई अगाडि बढ़ाउने विषयमा पनि छलफल भएको थियो। नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाण्डुमा विस्तृत रूपमा छलफल गर्न सहमति समेत त्यस बेला भएको थियो। जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिश्रीलाई काठमाण्डु पठाउने प्रस्ताव गर्नुभएको थियो, तर प्रधानमन्त्री बालेन्द्र शाहले प्रोटोकलका कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिश्रीको भ्रमण स्थगित गरिएको थियो। यही बीचमा भारत र चीनले नेपाली भूभाग लिपो लेखाउँदै कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने निर्णय गरेपछि विवाद झन बल्झिएको छ। मिश्रीको काठमाण्डु भ्रमण स्थगित भएपछि खनाललाई पहिलो अन्तर्राष्ट्रिय बाघ सम्मेलनमा सहभागी हुन दिल्ली निमन्त्रणा गरिएको थियो, तर केही अफ्रिकी मुलुकमा इबोलाको प्रकोप देखिएपछि 1 जून अर्थात 18 जेठका लागि निर्धारित उक्त सम्मेलन स्थगित गरिएको थियो। परराष्ट्र मन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकर र अन्य केही उच्च पदस्थसँग पनि छलफल गर्ने योजना छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटका लागि भारतीय पक्षलाई अनुरोध पठाइएको छ। काठमाडौँ र दिल्ली स्थित स्रोतका अनुसार खनालले विदेश मन्त्री जयशंकर, वाणिज्य मन्त्री पीयूष गोयल र अन्य उच्च अधिकारीसँग पनि भेट गर्ने तयारी भएको छ।
3: एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट संकेत गर्नुभएको छ। फागुन 21 गतेको निर्वाचनपछि हिजो पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी ओलीले नेतृत्व नछाड्ने संकेत दिनुभएको हो। ओली निकट पदाधिकारीहरूसँग उहाँको विकल्पको खोजीमा जुटिरहेका बेलामा केन्द्रीय संगठन विभागले काठमाडौँमा आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई हिजो सम्बोधन गर्दै ओलीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री बालेन्द्र शाहसहित राज्यका विभिन्न निकायप्रति असन्तुष्ट समेत पोख्नुभयो। जेएनजी विद्रोह पछिको परिस्थिति आफू अनुकूल बनाउन हतार हतार पार्टी महाधिवेशन गरेका ओलीले

0: शंका मनमा नलिनु होला। पार्टीलाई सफलतामा पुर्याएर विश्राम लिनुपर्ने अवस्थामा विधि सम्मत पार्टीका आफ्ना विधान विधि प्रक्रिया छन्, त्यस सम्मत मैले विश्राम लिने स्थिति पाउँछ।
1: नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक अर्थात 20 वर्ष पूरा हुँदैछ। पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा गरिएको थियो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा पनि मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव अझै हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। यो अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 उजुरी परेका थिए। संविधानसभा सदस्य परशुराम मेगी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनस्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। नेपालको संविधान 2072 धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068 जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न, कुनै प्रकारको मदत गर्न, दुरुत्साहन गर्न, उक्साउन वा यसको कार्यको उद्योग गर्न नहुने व्यवस्था पनि गरेको छ। विगतमा भएको विभेदको क्षति स्वरूप गणतन्त्र घोषणा भए पश्चात राज्यले समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरी दलित तथा उत्पीड़ित समुदायलाई मूलधारमा ल्याउने व्यवस्था गरेको थियो। तर पछिल्लो दिनहरूमा उत्पीड़ित समुदायभित्रै पनि अवसरमा पहुँचको विषयले आलोचना हुन थालेको छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित समुदाय छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था निजामती तथा संगठित र सुरक्षा निकाय राजनैतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको भनाइ छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा के नेकपा एमालेमा अध्यक्ष ओलीको विकल्प तत्काल छैन,
3: विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं।
1: फार्मेसी र अस्पतालहरूमा केमोथेरापीको औषधि अभाव, गर्नालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: रामी
5: दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
4: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
6: नमस्कार, नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
7: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
7: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
2: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य।
8: एकीकृत
2: पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ।

0: यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको नागरिक दैनिकको पहिलो पृष्ठमा लुम्बिनीमा पाँच नयाँ मन्त्री शीर्षकमा खबर प्रकाशित छ। लुम्बिनी प्रदेश सरकारमा पाँच मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य हिजो मन्त्री परिषद फेर बदल गर्दै पाँच मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा नेकपा एमालेका चार र जनता समाजवादी पार्टी जसपा नेपालका एक रहेका छन्। उहाँहरूको कार्य विभाजन समेत गरिएको छ। जस अनुसार एमालेका तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र दिल्ली राज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यसै गरी दसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। त्यस्तै कर्णालीमा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्म शीर्षकमा नरेन्द्र उपाध्यायले खबर लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रबन्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष 2083-84 विभिन्न आकर्षक अभियान सञ्चालन गर्ने समेत उल्लेख गरेको छ। त्यस्तै भित्री पृष्ठमा वैदेशिक रोजगार सेवा शुल्क बढ़ाउन व्यवसायको माग शीर्षकमा खबर प्रकाशित छ भने नयाँ पत्रिकाको पहिलो पृष्ठमा जबरजस्ती करणी कसूरमा सर्वोच्चको नजिर, पीड़ितको बयानसँग अन्य प्रमाणको तालमेल हेरेर मात्रै फैसला गर्नुपर्छ शीर्षकमा खबर प्रकाशित छ। सर्वोच्च अदालतले जबरजस्ती करणी कसूरको मुद्दामा पीड़ितको बयानका आधारमा मात्र फैसला दिन नहुने ठहर गरेको छ। पीड़ितको बयानसँग घटनाका अन्य वस्तुनिष्ठ प्रमाणहरूको तालमेल मूल्याङ्कन गरेर मात्रै फैसला गर्नुपर्ने निष्कर्ष सुनाएको हो। अल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद सुल्झिएन कांग्रेस सुदूरपश्चिम संसदीय दलको विवाद मुख्यमन्त्री शाहले बोलाएको बैठक असन्तुष्ट पक्षद्वारा बहिष्कार शीर्षकमा पहिलो पृष्ठमा खबर प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा खानी सम्बन्धी नयाँ ऐन प्रस्ताव, अनुमति बेगर उत्खनन गरे 1 करोड़सम्म जरिवाना शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छ। विधेयकको प्रस्तावमा सबै खनिज सरकारी सम्पत्ति हुने, उल्लंघनको हकमा जरिवाना र कैद सहित ठूलो सजाय, रेडियो धर्मी खनिज उत्खनन गरेमा 10 लाखसम्म जरिवाना र 10 वर्षसम्म कैद, बिगो जरिवाना र प्रयोग भएका यन्त्र जफत, खनिज अन्वेषणको अधिकार प्रदेश कानून बमोजिम, रेडियो धर्मी खनिजको काम गर्ने अधिकार नेपाल सरकारलाई मात्र भनेर उल्लेख गरिएको छ। पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड एन्युटी मोडल प्रस्ताव गरिएको बारेमा जीवन बस्नेतले लेख्नु भएको खबर छ भने सर्वोच्चको फैसलाबाट बैंकर तनावमा शीर्षकमा अर्को खबर छ। बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सीईओ र संचालकहरू सर्वोच्च अदालतको एउटा फैसलाका कारण तनावमा परेका छन्। अधिवक्ता एवं सांसद मधु कुमार चौलागाईले दायर गरेको रिटमा अदालतले गरेको नयाँ व्याख्याले गर्दा राष्ट्र बैंकको सामान्य नसिहत वा सचेत गराउने कार्यवाहीमा परेका व्यक्तिहरू पनि पदका लागि अयोग्य हुने सक्ने जोखिम बढ़ेको छ, जसले बैंकरहरूलाई तनाव बढ़ाएको हो। मुसहर बस्तीमा 16 जना भारतमा बन्धक, बस्तीका 16 जना भारतमा बन्धक शीर्षकमा राजकरण महतोले भरतीवासबाट अन्नपूर्ण पोस्ट दैनिकमा लेख्नु भएको छ। खोज तलाशका लागि प्रहरीमा पीड़ित परिवारहरूको हार गुहार छ। आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको भरतीवास नगरपालिका 14 स्थित एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेको उल्लेख गरिएको छ। कान्ति लोकपथमा सधैँ पहिरोको जोखिम, 45 दिनमा 8 पटक अवरूद्ध शीर्षकमा प्रताप विष्टले हेटौडाबाट लेख्नु भएको खबर रहेको छ भने नागढुङ्गा सुरूङ मार्गमा खर्च अपुग भएपछि जापानसँग लिइयो थप लियो थप 5.5 अर्ब ऋण शीर्षकमा विमल खतिवडाले लेख्नु भएको छ। निर्माण थालेको 81 महिना अर्थात आगामी साउनदेखि सुरुङ सञ्चालनमा आउन लागेको छ। जलविद्युत सौर्य ऊर्जा लगायतको नयाँ सर्वेक्षण अनुमति पत्र जारी गर्न रोक लगाइएको बारेमा सीमा तामाङले लेख्नु भएको खबर छ। फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधिको अभाव भएको छ। कालो बजारीमा क्यान्सरका बिरामी निर्भर हुनु परेको बारेमा अर्जुन पौडेलले लेख्नु भएको खबर छ। कार्बोप्लाटिन रिस प्लाटिन र अक्सालिप्लाटिन लगायतका प्लाटिनम आधारित केमोथेरापी औषधिको चरम अभाव छ। आपूर्तिकर्ताहरूले भने सरकारले 11 वर्ष अघि तोकेको मूल्यमा औषधि ल्याएर बेच्न नसकिने उल्लेख गरेका छन्। अन्तत विष्णु कुमारीले पाइन् न्याय शीर्षकमा गौरव पोखरेल र दुर्गा दुलालले लेख्नु भएको खबर रहेको छ। 11 वर्ष अघि मारिएका छोराको न्यायका लागि 15 पटकसम्म सर्वोच्च अदालत धाउँदा समेत सुनवाई नभएपछि 76 वर्षीय विष्णु कुमारी पाण्डेले निराश भएर भन्नुभएको थियो, न्याय पाउँछु भने मसँग बचेको कानको सानो मुन्द्री पनि बेच्छु। सोह्रौं पेशीमा सर्वोच्च अदालतबाट फैसला भयो, जिल्ला र उच्च अदालतबाट सफाई पाएका व्यक्ति पनि दोषी ठहर भएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा छापिएको खबर छ, मुद्दा शून्यमा झार्न निर्देशन शीर्षकमा पूर्व प्रदेश राज्य मन्त्री सिंहलाई 4 वर्ष कैद सजाय शीर्षकमा खबर छ। विशेष अदालतले मधेस प्रदेश सभाका बहालवाला सदस्य एवं पूर्व राज्य मन्त्री सरोज कुमार सिंहलाई भ्रष्टाचार मुद्दामा 4 वर्ष 1 महिना कैद सजाय हुने ठहर गरेको हो। पेट्रोल भन्दा विद्युतीयबाट चल्ने ट्याक्सीको भाडा बढ़िरहेको बारेमा लक्ष्मण दर्णाले लेख्नु भएको खबर पनि छापिएको नयाँ पत्रिका दैनिकको भित्री पन्नामा विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्च सम्मको टीभी ल्याउन पाइने, स्थल मार्ग हुँदै ल्याइएका 500 रूपियाँसम्मका निजी प्रयोगका सामग्रीमा भन्सार नलाग्ने बारेमा पवन तिमल सिन्हाले लेख्नु भएको खबर छापिएको छ।
3: साझा खबरमा अब विदेशका खबर। युक्रेन युद्धले रूसी अर्थतन्त्र कमजोर बन्दै गएको छ। अगस्त 2025 अलास्कामा अमेरिका रूस सम्मेलनपछि ट्रम्प र पुटिन युक्रेन बारेको युद्धलाई लिएर साझा सहमतिमा पुग्ने अपेक्षा रूसी अधिकारीको थियो, तर शान्तिवार्ता परिणाममुखी भएन। बरू फेब्रुअरीको अन्त्यमा अमेरिका आफै इरान युद्धमा होमिएको थियो। अहिले इरान युद्ध टुंग्याउन ट्रम्पलाई नै मुस्किल परिरहेको छ। इरान र संयुक्त राज्य अमेरिका बीच बढ़दो सैन्य तनावका बीचमा हिजो कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापार उडानहरू तत्कालका लागि स्थगित गरिएको छ। यस घटनामा धेरै मानिस घाइते भएको हुन सक्ने समेत प्रारम्भिक अनुसन्धानमा खुलेको छ। कुवेतको रक्षा मन्त्रालयका प्रवक्ताले धेरै शत्रुतापूर्ण ड्रोनले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेको समेत बताउनु भएको छ। आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्तिहरू घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् र भारतको राजधानी नयाँ दिल्लीको मालवीय नगरस्थित एक रेस्टुरेन्टमा आगलागी हुँदा कम्तीमा 21 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा 17 जना विदेशी नागरिक रहेका छन्। दक्षिण दिल्लीको मालवीय नगरस्थित हाउज रानी भवनको फ्लोरिरे एक रेस्टुरेन्टमा 8:50 लागेको आगो सोही भवनमा रहेको लेमन ग्रीन रेस्टुरेन्टसम्म सल्किएको थियो। आगलागीमा परि 21 जनाको मृत्यु भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्।
2: साझा खबरमा अब खेल खबर। साबिक विजेता बंगलादेश लगातार 3रो पटक दक्षिण एसियाली महिला फुटबल 7 च्याम्पियनशीपको फाइनलमा प्रवेश गरेको छ। भारतको गोवा स्थित नेहरू रंगशालामा हिजो भएको सेमी फाइनलमा बंगलादेशले नेपाललाई 2-1 हराउँदै अन्तिम 2मा स्थान सुरक्षित गरेको हो। सन् 2022 यता बंगलादेशले 7 च्याम्पियनशीपमा उपाधिको दावेदारी दिइरहेको छ। नेपालले एससीसी महिला प्रिमियर कपमा बुधबार कतारलाई 8 विकेटले हराएको छ। मलेसियामा भएको खेलमा नेपाली महिला टोलीले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै 2 अंक जोडेको हो। टस हारेर पहिले ब्याटिङ गरेको कतारले 16.5 ओभरमा सबै विकेट गुमाउँदै 76 रन मात्र बनाउन सक्यो। र अविनाश सुनार अनि भगवती खड्काले 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको जुनियरमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउनु भएको छ। अविनाशले छात्र हाई जम्प तथा भगवतीले छात्रा 400 मिटर दौड़मा हिजो रेकर्ड बनाउनुभयो। दुवै बागमती प्रदेशका हुनुहुन्छ। दशरथ रंगशालामा अविनाशले 1.86 मिटर जम्प गर्दै आफ्नै नाममा रहेको 1.82 मिटरको कीर्तिमान सुधार गर्नुभयो। 1.82को कीर्तिमान अविनाशले गत साता सम्पन्न बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ सिल्डमा बनाउनु भएको थियो।
3: नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको अडान र असन्तुष्ट नेताहरूको घेराबन्दीको प्रभाव कस्तो रहला कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: बारम्बार खडेरी र आधी बेरी आउँदा उठी बास भएको बेला कहाँ जाउँला के खाउला सुक्खा ठाउँमा बाँच्न सक्ने बोट बिरुवा रोपौं खाली ठाउँमा हरियाली बाढी पहिरो रोकौं कृषि भूमि व्यवस्थापन विकास कार्य गर्दा राम्रो हुन्छ गाउँ।

0: जलवायु परिवर्तनले निम्ताएका चुनौतीको सामना गर्न जमिन जल र प्राकृतिक स्रोत व्यवस्थापनका सर्वोत्तम उपलब्धिहरूको कार्यान्वयन गरौं। पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना जलवायु परिवर्तन तथा व्यवस्थापन महाशाखा वन तथा वातावरण मन्त्रालय र CIN
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरमा अब एमाले भित्रको नेतृत्व विवाद विकल्प र सम्भावना। गत फागुन 21 को प्रतिनिधि सभा निर्वाचनबाट तेस्रो पार्टीमा खुम्चिएको एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोजी भइरहेको छ। पार्टीलाई चलायमान बनाउन अब नेतृत्व परिवर्तन मात्रै एउटा विकल्प रहेको शीर्ष नेताहरूको ठहर छ। पार्टीभित्रको नेतृत्व परिवर्तनको बहस तथा संस्थापनको नीतिका विषयमा एमाले नेता विशाल भट्टराईसँग कुराकानी गरेका छौं।
3: कुनै न कुनै नयाँ सन्देश दिएर जानुपर्छ कि भन्ने एउटा उहाँहरूले सन्देश दिन मात्रै खोजेको हो। त्यो बिल्कुल चाहिँ उहाँले अहिले छोड्नुपर्छ, छोड्ने बित्तिकै अर्को आएर थपक्क बस्ने बित्तिकै सुध्रिहाल्छ, त्यस्तो पनि होइन।
4: उहाँले नछोडेर पार्टी फेरि तंग्रिने स्थिति आउन सक्छ भन्ने
3: एउटा कुनै न कुनै हामीले चाहिँ जनताका बीचमा चाहिँ नवीनताको नेतृत्व नवीनताको सन्देश दिनुपर्छ भन्ने कुरामा आम बुझाइ नेकपा एमालेमा छ।
4: त्यो नेतृत्व फेरेर कि अथवा अरू खालको जिम्मेवारी
3: त्यो नेतृत्वदेखि लिएर तलसम्मको सबै कुरामा हामीले चाहिँ शुद्धिकरण अभियान चलाएर पार्टीलाई पनि शुद्धिकरण गरेर सुदृढ बनाएर हामीले एउटा चाहिँ हाम्रो पार्टीको नेपाली समाजलाई रूपान्तरण गर्ने कुरामा अगुवाई हुन्छ र नेपाल बनाउन हामीसँग त्यो क्षमता छ है भन्ने कुराको सन्देश चाहिँ हामीले दिनै पर्छ।
4: पार्टीभित्रको अहिलेको छाटकार हेर्दाखेरि चाहिँ बाजी मार्न चाहिँ कसले सक्छ जस्तो लाग्छ?
3: होइन, अहिले नै त्यो विषयमा धेरै हामी छलफल गरेर निष्कर्षमा पुग्न अहिले सक्दैनौँ, किनभने पार्टी आफै पनि त्यो ठाउँ पुगेकै छैन भनेपछि मैले अब चाहिँ भन्न सक्ने कुरै रहेन।
4: फलाना व्यक्तिलाई दियो भने एमाले हिजो अस्तिकै अवस्थामा पुग्न सक्छ?
3: त्यस्तो छ, त्यो बेला आएपछि म भन्छु। आज हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओली हो र उहाँले चाहिँ स्वेच्छाले जुन दिन विदा लिनुहुन्छ त्यस बेलाभन्दा अगाडि हामी उहाँलाई विदा दिँदैनौ।
4: तपाईँले नदिने कि सिङ्गो पार्टीले दिँदैन?
3: पार्टीले पनि दिँदैन अहिले उहाँलाई। उपयुक्त बेलामा विदा लिनुहुन्छ उहाँले, सधैँ बसिरहने कुरै हुँदैन। त्यसपछि त्यस विदा लिने परिस्थिति हेरेर हामीले कसको भने अघि मैले भनेका विशेषता र गुणहरू भएको नेतृत्वलाई हामी अगाडि सार्छौं। यति हो ग्यारेन्टीका साथ म के भन्छु भने नेकपा एमालेमा राम्रो नेतृत्व आउँछ, राम्रो गरी हामी काम गर्छौं र फेरि नेकपा एमालेलाई पूर्ववत अवस्था अझै त्योभन्दा राम्रो अवस्थामा फर्काउँछौं।
4: पूर्व प्रधानमन्त्री एमाले अध्यक्ष ओलीले के भन्नुहुन्छ भने मलाई केही लोभ छैन, मोह छैन, म सब जे गर्छु देशकै लागि, देशमै समर्पित भन्नुहुन्छ होइन? कतै अध्यक्ष ओलीको त्यो जुन वरपरको त्यो समूह छ नि नेता कार्यकर्ताहरूको, त्यो समूहको बदनियतको कारणले गर्दाखेरि उहाँले नेतृत्व गर्दा सरकारले अथवा उहाँले नेतृत्व गर्दा पार्टीले चाहिँ छेटी बिहोर्नु पर्यो भन्ने कहिले कहीँ लाग्छ?
3: अलिअलि त त्यस्तो पनि भयो होला, तर त्यसैलाई मात्रै प्रमुख कारण मान्नु हुँदैन। प्रमुख कारण भनेको चाहिँ नेतृत्व गर्ने मान्छेले चाहिँ अब मेरो वरिपरिकाले दिएनन् भन्ने प्रकारको कुरो गर्नु त त्यति सुहाउँदैन पनि, किनभने वरिपरि राख्ने त सम्बन्धित मान्छेले नै हो नि त, फेर्न पनि पाइयो नि होइन? जेसुकै भए पनि हामी कहाँ एउटा हामी माथि अलिकति माथि उठेर सोच्ने हो भने चाहिँ हामीले अलिकति बृहत्तर राष्ट्रिय हितलाई ध्यान दिने कुरा भन्दा अलिकति बढी दललाई ध्यान दिएका जस्ता केही कमीहरू विगतमा भएकै हुन्। त्यो हामीले एकदमै आत्मसमीक्षा गर्नुपर्छ र आगामी दिनमा जाँदाखेरि त्यस्ता कुराहरू हामीले सच्याउनु पनि पर्छ। र मान्छे सबभन्दा पहिला चाहिने के रहेछ भने निर्लोभी हुनुपर्ने रहेछ। मान्छे उहाँका जति पनि निजी सम्पत्तिहरू छन् सबै राष्ट्रका नाममा उहाँले हस्तान्तरण गरिसक्नु भएको हो, तर पनि उहाँको त्यो बालकोटको निवास मात्रै होइन, झापाको उहाँको बुवा र भाइ बसिरहेको घर समेत पनि डढाइयो र देशको हितलाई चाहिँ उहाँले जहिले पनि प्राथमिकता दिनुभयो। तर केही अलिकति छुचो छुचो बोल्ने कुराले मान्छेलाई के लाग्यो भन्दाखेरि चाहिँ अलिकति पार्टीभित्र पनि अघि तपाईँले भने जस्तो अलिअलि मान्छेलाई कर्नरमा पार्न खोज्ने जस्तो, अनि अलिअलि चाहिँ मान्छेलाई गाली गरेको यताउता सुनेर चाहिँ मान्छेले उहाँको बारेमा धारणा अलिकति नकारात्मक बनाए, तर जति नकारात्मक उहाँको बारेमा धारणा छ सच्चाईमा त्यस्तो मान्छे चाहिँ होइन।
4: एमाले नेता विशाल भट्टराईसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
2: प्राथमिकताको सूची बनाएर नेपाल भारत बीच निरन्तर संवाद गर्ने भारतका प्रधानमन्त्री मोदीको प्रस्ताव, राष्ट्रपा सभापति लामिछानी फर्किए लगतै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, फार्मेसी र अस्पतालमा केमोथेरापीको औषधि अभाव,
4: महाधिवेशनसम्म नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान, कर्णालीको नीति तथा कार्यक्रममा स्याउ बोर्डदेखि लिटिल डाक्टरसम्मका योजना, लुम्बिनीमा 5 नयाँ मन्त्री नियुक्त,
2: राष्ट्रिय सभाबाट पारित हुन सकेन वैकल्पिक वित्त परिचालन विधेयक, विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि 65 इन्च सम्मको टीभी ल्याउन पाउने, स्थलमार्ग हुँदै 500 रूपियाँ सम्मका सामग्री भन्सार नलाग्ने,
4: युक्रेन युद्धका कारण रूसी अर्थतन्त्र कमजोर बन्दै कुवेत विमानस्थलमा इरानले आक्रमण गरेपछि उडान स्थगित, दिल्लीको एउटा रेस्टुरेन्टमा आग लागि हुँदा 21 जनाको मृत्यु,
2: र एसएससी महिला प्रिमियर कपमा नेपालद्वारा कतार 8 विकेटले पराजित, साफ महिला च्याम्पियनशीपमा बंगलादेशसँग पराजित हुँदै नेपाल सेमी फाइनलबाट बाहिरियो।
4: साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा अविनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, पछिल्लो समयमा उच्च पदस्थ र वरिष्ठ भनिएका नेताहरूले दिने अभिव्यक्ति, वरिष्ठ हुनु नै लिखित रूपमा भाषण नगरी मनमा जे आउँछ मुखमा जे आउँछ त्यही बोल्नु हो कि भन्ने खालको भाष्य पनि स्थापित गर्न खोजिएको छ। यहाँ एउटा पार्टी कार्यालयमाथि लेखिएको छ र तल अगाडिपट्टि भाषण लेखक लेखिएको छ र त्यसको ठिक अगाडिपट्टि एकजना व्यक्ति छन् जसले हातमा केही फाइल जस्तो दिन खोजिरहेका छन् र कालो कोट लगाएका व्यक्ति दौड़िँदै बाहिर ढोकातिर जान खोजिराखेका छन् र त्यो फाइल रोक्न खोजेका छन् र केही भन्दैछन्। तल यस्तो लेखेको छ, भो चाहिन्न आज अलि ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मोडमा छु क्या।
2: हस्त प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

मिठो केही नै जान्दिन म त गाउँले ठिक मेरो मात्रै बोली मिठो मेरो म

0: 예, 딱 기준이 못다 기준으로 보면 아주.
1: 기회
0: 섞여

0: जान्छु ल, राम्रोसँग बस ल।
1: कति जान्छु ल, जान्छु ल भनिरहेको, प्लेन छोड ल, जा छिटो।

0: सँग जीवन बिताउन पाए आफूले भाग्यमा मिठा
1: दिए भन्ने कुरा भाग्यकै खेल त हो मास्टर सर।
0: राजी छ भने साइजसम्म यहाँबाट गर्छौँ।

0: झाई पार्ने कहिले हो यस्तो चाँचो पाँचो मिलाउनु बिहेको
1: दाई आफै त महादेव कसले देला पर बिहे गर्न बिना सिटी नगर है त
2: आफै त सानो भए दुधको दाँत झरेको छैन बिहे गर्ने कुरा त सोच्नु पनि भएन
0: नगर्ने त बिहे
3: नगर्ने

0: यात्रा लाग्ने भइसक्यो, बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ, कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो सुमाउने हातले त कोहीको टुप्पी जान्छ।

0: शिष्य आउँदैन कि क्या यार फोन पनि लाग्दैन डान्स प्र्याक्टिस गर्न ढिलो भइसक्यो झन्
1: भने हामी भइसक्यो झन्
2: न्यू मेम्बर आएको थियो न्यू मेम्बर लिन गएको हो नि त
1: ऊ आइहाल्यो नि

0: सुन्नुहोस् न,
1: भन्नुहोस् न,
0: के भन्थ्यो? आज मेरो बहिनी लिन आउनु भ्याउँदैन अरे, त्यही भएर तपाईँहरू दुईजना मध्ये मलाई एकजना घर पुर्याउन सक्नुहुन्छ दाई?
2: प्यार से दे रहे हैं, रख लो।
3: देख देख देख, अरे अरे, ये बाप रे बाप, स्टाइल तो ब्लास्टिंग मारे लू हो, दुचारी भी क्या लिखवा ले का? अरे अरे, ए ए, आ जिगर पलट।

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 11 बजे

0: उसले त अघि त पूजामा खुद नाच्छु भन्यो त जाउँ न त नाच
1: अब नाच्छु त भने आफूलाई भजन कीर्तन गर्न आउँदैन
0: यो यहाँ मोडर्न नाच चाहिँ गर्न पाउँदैन यो खुट्टो चिलाएर है सक सक सक सक सक भइरहेछ यसो देखाइदिन्छु कि हो
2: जाउँ न त
0: यो भजन कीर्तन चाहिँ एकैछिन है अब हाम्रो पालो हाम्रो पालो ल केटी हो अब थर्ड जेनेरेसनको भजनको पालो

नमस्कार, म गायक रमेश राज भट्टराई। बहुला गीतलाई यहाँहरूले छोटो समयमा अत्यन्तै मन पराइदिनु हो। यहाँहरूकै सुझाव, सल्लाह र मनोभावनाको कदर गर्दै बहुला गीतको पुनः म्युजिक भिडियो तयार गरेका छौँ। हामीलाई विश्वास छ, यो म्युजिक भिडियोलाई पक्कै पनि यहाँहरूले माया गर्नुहुनेछ। कस्तो लाग्छ हेरेर सुझाव, सल्लाह र प्रतिक्रियाको अपेक्षा गरेका छौँ।

नेपालीमा

0: स्मार्ट मान्छे स्मार्ट तरिका पर्वो बैंकको मोबाइल
1: ब्याङ्क शुभम असली ओपीसी सिमेन्ट सिन्स 2003
2: डिश होम फाइबर नेट एक सही कनेक्शन
3: छिटो सजिलो र विश्वासिलो यस्तो हातमै पैसा दिए जस्तो
4: प्रभु मनी ट्रान्सफर प्रभुकै इच्छा
5: बेरोजगारीलाई हराउँ देशलाई जिताउँ
6: प्रेमले बाँधेको हाम्रो सम्बन्ध जस्तो कि सुनमा सुगन्ध 49 बागलुङ ज्वेलर्स न्यू रोड काठमाडौँ
7: ल बाबु हजुरकै हाड भरोसामा फुलमाया आएकी छ गाउँको मान्छे ठाउँमा हुनुहुन्छ ठाउँको मान्छे गतिलो हुन्न भन्छन् भर्खरकी फुल जस्तै छ फुलमाया बाटो बिराउली दिशा देखाउन है बाबु धर्मै लाग्ला
8: हुन्छ हुन्छ पिरमा गर्नु म छु
9: दाई यहाँ बस्नुहुन्छ र
8: बस बस हामीलाई त बानी भइसक्यो यहीँबाट गाडी लाग्छ गाडीबाट झरेर 5-7 मिनट हिँडेपछि काममा पुगिन्छ मैले सालसँग कुरा गरिसकेका छु मान्छे राम्ररी छ भन्दै छु काम जानेपछि स्यालेरी फिक्स गरौँला भनेको छ किराना पसलको दिदीलाई कोठा बुझ्न भनिसके तिम्रो लागि डान्स क्लास बुझ्न पनि पठाएछ 5-7 दिनमा सबै सेटल हुन्छ
9: एकपटक म्युजिक भिडियोमा चान्स पाएर मोडलमा चल्न पाए त है दाई
8: चलिन्छ कलाकारितामा कतिखेर भाग्य चम्किन्छ थाहै हुन्न देख्यौ ठाउँ पाइयो सर हामी 8-10 वर्ष भइसक्यो सङ्घर्ष गरेको र त एक दिन चलाउँला भन्ने छ तिर्न गर म छु

0: सकम भरि
1: हजुर तपाईँ पनि
0: डिनर
1: चाहिँ गर्नुहुन्न।

0: लाज लाग्दैन? चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी छे, कतिन्जेल यो दलदलमा गालामा गालामा रस थन्जेल त होला नि यस्तो यस्तो मान्छेसँग हिँड्ने?
1: यस्तो मान्छे कस्तो मान्छे दाइ? के फरक छ र तपाईँ र ती मान्छेहरूमा? फरक छ र, फरक छ र, यता हेर्नुहोस्, फरक छ र दाई। तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो, सहयोग गर्नुभयो, सस्तोमा पर्नुभयो। उनीहरूले मेरो अभावको फाइदा उठाए, मूल्य तिरे, महँगोमा परे, यही हो फरक। तपाईँहरू सबै मिलेर होइन मलाई दलदलमा फसाएको? आमाले छोरी छोरी पाई भनेर बाउले अर्की लिएर हिँड्यो। परिवारको जिम्मेवार मेरो काँधमा आइपुग्यो। एउटा राम्रो कलाकार बनौँला, नाम कमाउँला, दाम कमाउँला, घर परिवार हेरौँला, बहिनीहरू पढाउँला भनेर आएकी होइन? तपाईँहरूले होइन मलाई बाध्यतामा पुर्याएको।
0: बाध्यता पऱ्यो भने जे पनि गर्ने, इज्जतै फाल्ने, पाप लाग्ला, पाप लाग्ला।
1: कहाँ लेखेको छ र दाई इज्जत छोरी मान्छेको मात्र जान्छ भनेर, पाप छोरी मान्छेलाई मात्र लाग्छ भनेर कहाँ लेखेको छ? तपाईँहरूको त इज्जत जाँदैन, पाप लाग्दैन? पाप लाग्छ भने हामी सबैले लाग्छ। मलाई यो बाध्यतामा पुर्याउने मेरो बाउलाई पनि पाप लाग्छ, मेरो यो बाध्यताको फाइदा उठाउने तपाईँहरूलाई पनि पाप लाग्छ। र बाध्यतामा बाटो बिराएकोले सायद पाप मलाई पनि लाग्छ।

0: हेलो
1: हजुर, सकम्बरी जी बोल्नुभयो?
0: हजुर भन्नुहोस् न।
1: म यहाँ मन्त्री क्वार्टरबाट, तपाईँलाई हाम्रो मन्त्रीज्यूले भेट्न खोज्नु भएको थियो।
0: के को लागि होला?
1: ए, तपाईँले हाम्रो पार्टीलाई सहयोग गर्नु पर्यो राजनीतिमा आएर।
2: राजनीतिमा
0: राजनीतिमा

छन् थोप्पाहरू फर्काउँदैछन् याद बुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झझलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन् यी मौसम

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु, मुटु पोल्ने रहेछ नि भत भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: पार्थिवास एफएम समय सूचना यो पार्थिवास एफएम को समय हो अहिले साँझ 5 बज्यो
1: अब हामी प्रस्तुत गर्दैछौ बाल बालिका सम्बन्धी गीत तथा संगीतहरू।

0: गुड मर्निङ, आज के पढ्ने?
1: गीत गाउँदै
0: पढ्ने ल।
1: ला।

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

0: नेपाली रेडियो नेटवर्कको साँझ 6 बजेको नेपाली खबरमा खबर सहयात्री उषा किरण सँगै माधव दुलालको नमस्कार।
1: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिबाट शुरू हुने कार्यतालिका सार्वजनिक। दिल्लीमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता हुने। रवि लामिछाने भोलि नै स्वदेश फर्किँदै।
0: अध्ययन विदा लिएर सेवामा नफर्केका त्रिविका प्राध्यापकबाट करिब 10.5 करोड़ रूपियाँ फिर्ता। राप्रपा महामन्त्री राणाद्वारा पार्टी परित्यागको औपचारिक घोषणा। राजा सहितको प्रजातन्त्रको नारा सहित नयाँ पार्टी खोल्ने घोषणा।
1: किर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुम्बासीको मृत्यु। रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो। सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन। टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुँदै।
0: युद्ध विराम सहमति पछि पनि रोकिएन लेबलानमा इजरायली आक्रमण। कयौं सर्वसाधारण घाइते। क्रिमियामा युक्रेनले 4 जनाको हत्या गरेको रूसी अधिकारीहरूको आरोप।
1: र कुशल भुर्तेलको कीर्तिमानी शतकले मलेसियामाथि नेपालको फराकिलो जीत। नेपालका लागि T20मा भुर्तेलको सर्वाधिक रन। गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी साडी सबैलाई सरेको छ, मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। भोलिदेखि परराष्ट्र मन्त्री खनालको भारत भ्रमण सम्बन्धी खबरबाट। परराष्ट्र मन्त्री शिशिर खनाल भोलिदेखि 3 दिने औपचारिक भ्रमणका लागि भारत जानुहुने भएको छ। परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो। भारतीय विदेश सचिव डाक्टर एस जयशंकरको सौहार्दपूर्ण निमन्त्रणामा परराष्ट्र मन्त्री खनाल 22 देशसम्म भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेश मन्त्री डाक्टर जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। उक्त बैठकमा नेपाल र भारत बीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। विशेष गरी दुई देश बीचको व्यापार, लगानी, कनेक्टिभिटी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र र जनता बीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने बारे विस्तृत विचार विमर्श हुने कार्यसूची छ। नियमित उच्च स्तरीय भ्रमण आदान प्रदानको रूपमा हुन लागेको भ्रमणले नेपाल र भारत बीचको कूटनीतिक, ऐतिहासिक र बहुआयामिक द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबूत बनाउने विश्वास परराष्ट्र मन्त्रालयले व्यक्त गरेको छ। भ्रमण तालिका अनुसार परराष्ट्र मन्त्री खनाल 24 जेठमा स्वदेश फिर्ता फर्किने कार्यतालिका छ।
0: भारत भ्रमणमै रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा आफूहरूका कुरा ध्यानपूर्वक सुनिएको बताउनु भएको छ। दिल्लीमा भएका भेटवार्तापछि आफू प्रसन्न र आशावादी भएर फर्किन लागेको उहाँको भनाइ छ। आज नयाँ दिल्लीमा प्रवासी नेपालीको कार्यक्रमलाई सम्बोधन गर्दै रासोपा सभापति लामिछानेले नेपालसँग सँगसँगै अगाडि बढ्ने प्रतिबद्धता भारतबाट प्राप्त गरेको बताउनुभयो। 5 दिने भ्रमणमा दिल्ली जानुभएका लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष नितिन नवीन लगायतलाई भेट्नु भएको थियो। लामिछाने भोलि शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्यागको औपचारिक घोषणा गर्नुभएको छ। आज राजधानीमा पत्रकार सम्मेलन गर्दै राणाले अब नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गर्नुभएको हो। पत्रकार सम्मेलनमा उहाँले राप्रपा नेतृत्वले पार्टीको मूल एजेण्डालाई जोगाउन नसकेको र आन्तरिक लोकतन्त्रलाई उपेक्षा गरेको आरोप लगाउँदै नयाँ बाटो रोज्नु पर्ने बताउनुभयो। नयाँ पार्टीको अवधारणा सार्वजनिक गर्दै नेता राणाले आफूले स्थापना गर्न लागेको दलको मुख्य आधार राजासहितको प्रजातन्त्र हुने स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, मैले पार्टी खोलेको होइन, यो घर छाडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु जसमा राजा सहितको प्रजातन्त्र हुनेछ। नेता राणाले राप्रपाभित्रको कार्य सम्पादन समिति र कार्य समितिले जेठभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले चासो नदेखाएको बताउनु भएको छ।
0: त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदामा गएर सेवामा नफर्किएकाहरूबाट 10,46,00,000 भन्दा बढी रकम फिर्ता भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकबाट हालसम्म 10,46,00,000 रूपियाँ भन्दा बढी रकम फिर्ता भएको बताउनु भएको हो। आज सामाजिक सञ्जालबाट जानकारी दिँदै वहाँले मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा रकम फिर्ता भएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार अझै केही प्राध्यापकहरू रकम फिर्ता गर्ने प्रक्रियामा छन्। अध्ययन विदा भनेको विश्वविद्यालयलाई राम्रो प्राज्ञिक जनशक्ति विकासका नै उद्देश्यले दिइने विशेष अवसर हो, तर सार्वजनिक स्रोत र राज्यको लगानीमा प्राप्त उक्त सुविधा दुरूपयोग गरी सेवामा नफर्कने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र नैतिक क्षति पुर्याएको छ। मन्त्री पोखरेलका अनुसार मन्त्रालयले यस विषयलाई गम्भीरतापूर्वक लिएपछि छानबिन र कानूनी प्रक्रिया अघि बढ़ेको र त्यसकै परिणाम स्वरूप रकम फिर्ता भएको हो। मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा सुधार, पारदर्शिता र उत्तरदायित्व थप सुदृढ गर्दै सार्वजनिक स्रोतको संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेही र संस्थागत अनुशासन स्थापित गर्ने अभियानले महत्वपूर्ण उपलब्धि हासिल गरेको दावी मन्त्री पोखरेलको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद आर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि संघीय संसद पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनु भएको छ। जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा आज ललितपुरमा राष्ट्रिय दलित आयोगद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। सभामुख आर्यालले दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या, पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि सदनले गम्भीरतापूर्वक काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ। दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर, न्याय सुनिश्चित नभएसम्म नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन नसक्ने भनाई उहाँको छ।
0: सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित एमटी शाखा सवारी शाखामा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन भएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायब महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो। सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णु प्रसाद भट्टका अनुसार डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरिएको छ। घटनाको छानबिन गर्न हामीले समिति गठन गरेका छौं। समितिले काम शुरू गरिसकेको छ, प्रवक्ता भट्टले भन्नुभयो। थापा नेतृत्वको समितिलाई हदम्याद तोकिएको छैन, सकेसम्म छिटो छानबिन सकाएर प्रतिवेदन पेश गर्न भनिएको छ। बुधबार राति 8 बजेतिर सशस्त्र हेडक्वार्टर स्थित सवारी शाखामा आगलागी भएको थियो। सशस्त्र हेडक्वार्टरमा यसअघि पनि आगलागी भएको थियो। त्यस्तै सतुङ्गल स्थित सशस्त्रको सेन्टरमा पनि यसअघि आगलागी भएको थियो।
1: रोल्पाको माटी गाउँपालिका दुई घर्ती गाउँ स्थित सैत मार्ग अन्तर्गत कालापहर क्षेत्रमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका 3 जनाको पहिचान खुलेको छ। अस्थायी नम्बर प्लेट भएको बलेरो जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार मृत्यु हुनेमा दाङगोराई उपमहानगरपालिका साथ देसाहीका 25 वर्षीय चालक वीरबहादुर चौधरी रहेका छन्। यस्तै दाङ, दगिशरण गाउँपालिका साथ श्रीगाउँ घरबै हालगोराई उपमहानगर नगरपालिका 14 बस्ने 40 वर्षीय जीवधन चौधरी र उनकी श्रीमती 38 वर्षीय कमला चौधरीको पनि घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त डबल क्याब गाड़ीले जस्ता पाता र प्लास्टिकका पाइप बोकेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यता किर्तिपुरको होल्डिङ सेन्टरमा बसिरहेका सुकुम्बासी समुदायबाट विस्थापित भीष बहादुर दर्जीको मृत्यु भएको छ। जातीय छुवाछुत विरूद्धको दिवस मनाएकै दिन उहाँको आज वीर अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको हो। दर्जीको मृत्यु भएको उहाँकी पत्नी विमला सुनारले जानकारी दिनुभयो। होल्डिङ सेन्टरमै बिरामी अवस्थामा बसिरहेका दर्जीको स्वास्थ्यमा जटिलता उत्पन्न भएपछि परिवारले उपचारका लागि वीर अस्पताल लगेको थियो। अस्पताल पुग्दा उहाँको फोक्सोमा पानी जमेको चिकित्सकले बताएका थिए। उहाँ लामो समयदेखि फोक्सो सम्बन्धी रोगका बिरामी रहेको परिवारले जनाएको छ। अस्पताल पुर्याएपछि चिकित्सकले उहाँलाई आईसीयूमा राखेर उपचार गर्ने निर्णय लिएका थिए, तर उहाँको ज्यान जोगिएन। उहाँको परिवारमा 3 जना सदस्य रहेका पत्नी विमलाले जानकारी दिनुभयो। दर्जीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: in osobno. Tu account open, aktiveć oni karobar. Što cilej sam ga? Busy life easy, but now they hurry din. Global smart plus life ko pesma banking.
1: दाई एक चियाको 30 रुपियाँ कस्तो महँगो आजकल त केही कुरामा पनि पैसा असुल नहुने
2: हुन्छ नि भाइ अब एनसेलमा पैसा असुल हो नि एनसेलमा अब मात्र 18 रुपियाँमै एक दिनको लागि 30 मिनट अल नेपाल कलसँग मजाले कुरा गर्न पाउनुहुन्छ अनि भएन त पैसा असुल
1: गजब रहेछ अब म पनि पैसा असुल गर्छु
2: आजै #1234# गर्नुहोस् वा एनसेल एपमा गई यो प्याक खरिद गर्नुहोस् एनसेल नेपालकै लागि
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाँकी खबर नेपाली कम्युनिष्ट पार्टीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै आज काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ प्रधानमन्त्री शाहले राष्ट्रहित विपरीत र राष्ट्रघाती अभिव्यक्ति दिएको आरोप लगाउँदै पार्टीका विभिन्न जनवर्गीय संगठनका नेता तथा कार्यकर्ता सड़कमा उत्रिएका हुन् माइतीघर मण्डलामा भेला भएका आन्दोलनकारीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गरेका छन् प्रदर्शनका क्रममा आन्दोलनकारीले राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा दिए जस्ता चर्का नाराबाजी गरेका थिए देशको सार्वभौम सत्ता र सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको तर्फबाट गैर जिम्मेवार पूर्ण भनाई आएको भन्दै प्रदर्शनकारीले तत्काल माफी माग्नुपर्ने वा पदबाट मार्ग प्रशस्त गर्नुपर्ने माग राखेका छन् विरोध र्यालीमा सहभागीहरूले प्रधानमन्त्री विरूद्ध विभिन्न प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरेका थिए
5: वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने भन्दै सर्वसाधारणलाई ठग गर्ने म्यान पावर संचालक र कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ मोरङको रतुवामाई नगरपालिका 8 घर भएका 37 वर्षीय उद्धव पाठक र रतुवामाई 9 का 25 वर्षीय अभि भण्डारी पक्राउ परेका हुन् भण्डारी रतुवामाई 8 दाम्रा भिटामा पाठकले सञ्चालन गरेको केएसए नामक म्यान पावरका लेखापाल र एजेन्ट हुन् ठगीको उजुरी आएपछि पक्राउ गरी अनुसन्धान शुरू गरेको मोरङका प्रमुख जिल्लाधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो सोमबार साँझ पक्राउ परेका उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको छ उनीहरू विरूद्ध उजुरी आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ हिजोसम्म 92 जनाले करिब 3.5 करोड़ बिगो दावी सहित इलाका प्रहरी कार्यालय सिजुवामा जारी दिएका छन् उजुरी आउने क्रम बढ़दो रहेको प्रहरीले जनाएको छ
4: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशन विवादमा परेको छ पार्टीको अनुशासन समितिले अधिवेशन रोक्न निर्देशन दिँदा दिँदै अधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिएको छ अधिवेशन प्रक्रिया संगत नभएको भन्दै सभापतिका आकांक्षीले विरोध गरेका छन् जेठ 19 गते अनुशासन आयोगले विवादित स्थानका अधिवेशन रोक्न निर्देशन दिएको थियो अधिवेशन हुने क्रममा रहेका विवादित स्थानमा जनकपुर उपमहानगरलाई पनि राखेर अनुशासन समितिले स्थगित गर्न निर्देशन दिएको थियो अनुशासन समितिले निर्देशन एकै दिन जनकपुर महानगर उपमहानगर समितिका लागि अधिवेशन गरिएको थियो जम्मा 21 मत खसेको जानकारी गराइएको थियो वडा सभापतिलाई प्रतिनिधि बनाएर मतदान मार्फत नेतृत्व चयन भएको थियो
5: मोरङको विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको जनाएको छ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै 0-69 महिनासम्मका 11,630 जना बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्याएपछि यो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले दावी गरेको छ महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिका मध्ये 0-11 महिनाका 2,139 जना 12-15 महिनाका 977 जना 16-23 महिनाका 1,548 जना तथा 24-59 महिनाका 6,966 जना रहेका छन् यो उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोग विरूद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीले जानकारी दिनुभयो उहाँले खोप अभियानले बाल मृत्युदर घटाउन रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो खोप संयोजक सुशील शाहले पूर्ण खोप कार्यक्रमले बाल बालिकालाई दादुरा रुबेला पोलियो क्षयरोग डिप्थेरिया काली खोकी टिटानस लगायतका रोगबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्दै आएको उहाँले बताउनु भएको छ हामीसँग खबर अझै बाँकी छन् नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कैलालीको टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ। अन्तर व्यवस्थापिका मञ्चको आयोजना र सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा 23 र 24 जेठ शनिबार र आइतबार टिकापुरमा सम्मेलन हुने भएको हो। सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, अन्य 6 प्रदेशका सभामुख र उपसभामुखको सहभागिता रहने जानकारी दिनुभयो। उहाँका अनुसार संघीय संसद र प्रदेशसभा सचिवालयका सचिव लगायतका कर्मचारी पनि सहभागिता हुनेछ। सम्मेलन सुदूरपश्चिममा पहिलो पटक हुन गइरहेको छ। सम्मेलनमा कानून निर्माण, कार्यान्वयनको अवस्था, सभा सञ्चालन लगायतका विषय केन्द्रित हुनेछन्। यस्तै उद्घाटन सत्रको अध्यक्षता सुदूरपश्चिम प्रदेशकै सभामुख भण्डारीले गर्नुहुनेछ। विशेष अतिथि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल हुनुहुनेछ।
2: शेयर बजारमा ओह्रालो यात्रा लागेको छ। हिजो अघिल्लो दिन 2.66 अङ्क मात्रै बढेको शेयर बजार आज 13.46 अङ्कले घटेको छ। यो कमीसँगै नेप्से परिसूचक 2,766 अङ्कमा कायम भएको छ। 12:30 बजेपछि बजारले आज ओह्रालो गति लिएको हो। 63 कम्पनीको मूल्य बढ्दा 198 को घट्यो भने 8 को स्थिर रह्यो। कारोबार रकम 1 अर्ब भन्दा धेरैले घटेको छ। हिजो 5.73 अर्ब कारोबार भएकोमा आज 4.70 अर्ब कारोबार भयो। सबैजसो समूहगत सूचक घटेका छन्। व्यापार सबैभन्दा धेरै 1.71% घटेको छ।
1: अब विदेशका खबर। अमेरिकी मध्यस्थतामा इजरायल र लेबनान बीच युद्ध रोक्ने सहमति भएको केही घण्टामै अर्को आक्रमण भएको छ। दक्षिणी लेबनानमा इजरायली ड्रोन हमला भएको हो। हमलामा धेरैजना घाइते भएका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायल ड्रोनले जेत्था कफरवा रोडमा एक गाड़ीलाई निशाना बनाएको थियो। हमलामा धेरै घाइते भएको रिपोर्ट छ, तर घाइतेको संख्या र अवस्थाबारे विस्तृत जानकारी दिइएको छैन।
2: रूसको कब्जामा रहेको क्रिमिया प्रायद्वीपमा युक्रेनले गरेको पछिल्लो आक्रमणमा कम्तीमा 4 जनाको मृत्यु भएको रूसद्वारा नियुक्त अधिकारीहरूले आरोप लगाएका छन्। रूस समर्थित प्रशासनका अनुसार एकै घटनामा क्रिमियाको राजधानी सिम्फेरोपोलमा गैर आवासीय संरचना भनिएका स्थानहरूमा भएको आक्रमणमा 3 जनाको मृत्यु र 7 जना घाइते भएका छन्। यो शहरमा भएको हालसम्मको पहिलो घातक आक्रमण मानिएको छ। अर्को घटनामा केर्च शहरतर्फ जाँदै गरेको एक यात्री रेलमा आक्रमण हुँदा 1 जनाको मृत्यु र 3 जना घाइते भएको क्रेमलिन समर्थित स्थानीय नेताले बताएका छन्। यस विषयमा युक्रेनले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन। पछिल्ला दिनहरूमा युक्रेनमाथि कब्जा गरिएका क्षेत्रहरूमा नागरिक यातायातलाई निशाना बनाएको आरोप लगातार लाग्दै आएको छ। यसैबीच युक्रेनले रूसभित्रका विभिन्न स्थानहरूमा पनि आक्रमण विस्तार गरिरहेको छ।
1: अब खेल खबर। एसियन खेलकुदका लागि छनौट भइसकेको नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई आज 167 रनको फराकिलो अन्तरले पराजित गरेको छ। लगातार जित हासिल गर्ने क्रममा ओपनर कुशल भोटेलले 126 रनको शतकीय इनिङ्स आज खेले। उनी लगातार 2 T20 अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो नेपाली खेलाड़ी समेत बनेका छन्। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको उच्च स्कोर तयार पारेको थियो। ओपनर भोटेलले 54 बलमा 14 चौका र 8 छक्का प्रहार गरेका थिए। यस्तै आरिफ शेखले 24 बल खेल्दै 68 रन बनाए। उनले 5 चौका र 7 छक्का प्रहार गरेका थिए। यी दुई बीच पहिलो विकेटका लागि 134 रनको साझेदारी भएको थियो। यस्तै सन्दीप जोराले 15 रन बनाउँदा कप्तान दिपेन्द्र सिंह ऐरीले 31 तथा लोकेश बमले 10 रन बनाएका थिए। 276 रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित 20 ओभरमा 9 विकेट गुमाएर 108 रनमा समेटिएको थियो। नेपालका लागि कप्तान साइद अजिजले 54 रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक सर्विन एनिन डेले 18 तथा ओपनर मोहम्मद हाजिकले 13 रन बनाउनु बाहेक अन्य खेलाड़ीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

0: पालका लागि शेरमल्लले 3 विकेट लिँदा करण केसी सोमपाल कामी सन्दीप लामिछाने दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले 1-1 विकेट लिएका थिए।
1: गौतम बुद्ध क्रिकेट रंगशालाको काम पुनः शुरू भएको छ। बागमती प्रदेश सरकारबाट बजेट निकासामा ढिलाइ भएकाले यसअघि भुक्तानी नपाएको भन्दै निर्माण कम्पनीले 1 महिना निर्माण कार्य रोकेको थियो। बागमती प्रदेश सरकारबाट 9 करोड़ रूपियाँ निकासा भएपछि निर्माण कार्य पुनः सञ्चालन भएको चितवनको भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलले जानकारी दिनुभयो। महानगरपालिकाका डिभिजन इन्जिनियर सन्तोष आचार्यले निर्माण कम्पनीलाई बिल अनुसारको भुक्तानी भइसकेको बताउनु भएको छ। रंगशालाको निर्माणको काम हिमालयन कालिम्चोक बीबीआरजेबीले गर्दैछ। ठेक्का सम्झौताको म्याद आगामी 22 पुसमा सकिन्छ। हाल 55% काम पूरा भएको छ। 2081 साल असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनी बीच 22 पुस 2083 काम सक्ने गरी कुल 75,50,91,189 रूपियाँमा सम्झौता भएको थियो। धुर्मुज सुन्तली फाउन्डेशनले काम गर्न नसकेपछि महानगरपालिकाले बोलपत्र मार्फत काम थालेको थियो। धुर्मुज सुन्तली भने विदेश पलायन भइसकेका छन्।
0: जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: परराष्ट्र मन्त्री खनालको भारत भ्रमण भोलिबाट शुरू हुने कार्यतालिका सार्वजनिक दिल्लीमा समकक्षी जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता हुने। रवि लामिछाने भोलि नै स्वदेश फर्किँदै
0: अध्ययन विदा लिएर सेवामा नफर्केका त्रिवीका प्राध्यापकबाट करिब 10.5 करोड़ रूपियाँ फिर्ता र प्रभा महामन्त्री राणाद्वारा पार्टी परित्यागको औपचारिक घोषणा। राजासहितको प्रजातन्त्रको नारासहित नयाँ पार्टी खोल्ने घोषणा।
1: कीर्तिपुरको होल्डिङ सेन्टरका एक सुकुम्बासीको मृत्यु। रोल्पामा भएको जीप दुर्घटनामा मृतकको पहिचान खुल्यो। सीमा विवाद सम्बन्धी अभिव्यक्तिको विरोधमा काठमाडौँमा विरोध प्रदर्शन। टीकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन हुँदै
0: युद्ध विराम सहमतिपछि पनि रोकिएन लेबनानमा इजरायली आक्रमण, कैयौं सर्वसाधारण घाइते। क्रिमियामा युक्रेनले 4 जनाको हत्या गरेको रूसी अधिकारीको आरोप।
1: र कुशल भुर्तेलको कीर्तिमानी शतकले मलेसियामाथि नेपालको फराकिलो जीत। नेपालका लागि टी20मा भुर्तेलको सर्वाधिक रन। गौतम बुद्ध क्रिकेट रंगशालाको रोकिएको काम पुनः शुरू।
0: अवस्था यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुन्छौं। बिदा दिनुहोस्। नमस्कार।

0: हेलो
1: हेलो नमस्कार श्रोताहरू, अब गुन्जिनेछ आधुनिक प्रकारका गीतहरू। यो उमेर यस्तै हो कि

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु, मुटु पोल्ने रहेछ नि भत भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

छन् थोप्पाहरू फर्काउँदैछन् याद खोज्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोही पार्छ लागिरहन्छ झदलको म लेख्दैछु मनले केही दोष छैन कलमको बन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन् यी मौसम

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ, लेखिराख्नेछु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ, कहिले पनि तिमीलाई म दाज दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ।

0: nobody injures him.
1: उहाँले छोडेर गएको पनि यतिका वर्ष भइसक्यो. बिहे पनि भागेर गरियो. माइतो बाटो पनि स्वीकार्दैनन्. अब बाबु पनि सानै छ. उसको भविष्यको लागि भए पनि म विदेश जानै पर्छ. मसँग जे छ त्यही बेचेर जान्छु. यति मिलाइदिनु न है. हस् धन्यवाद सर.

पढ्छु म त गीता समाउँछु सबै किताब पल्टाउँछु दिमाग लगाउँछु अनि विचार जमाउँछु हल्का निदार्थ नआएर जिन्दगीको टेढो मेरो हिसाब सकाउँछु म त ठिक ठाक कमाउँछु जस्तो

गर्ने छैन गडबड माया हुन दिन्न खुडबड सोचु तिमीलाई पानी पुरी बदम हाल्ला चटपट केटाहरू सबै साइको म मात्र छु नर्मल तिम्रो लागि छोडिदिन्छु साइकोहरूको सर्कल कालो कालो केस तिम्रो सिलिक परेको गुलाबी त्यो टोकी निचिका हाँसेको बाटुली त्यो कलर तिम्रो लिचिका

0: away from.
1: Where is our visitor entertaining the nation?